0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 MHz सधैँ
1: शुभ प्रभाव रेडियो मेगाहर्जमा 104 MHz र संसारभर रेडियो सुन्नका लागि पाखरीवास एफएम .com तपाईँ हामी सँगै रहनुहोला। आजको कार्यक्रम शुरू भएको छ, दिनभर रेडियो सुनेर साथ दिनुहोला।

0: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पाखीबास 104 मेगाहर्ज खादबारी 3 शङ्ख सभा
1: पाखीबास एफएम समय सूचक यो पाखीबास एफएम को समय हो अहिले बिहानको

0: मेरो गीत कस्तो लाग्छ?
1: दामी लाग्छ।
0: अनि म
1: तिमी पनि ह्यान्डसमै छौ।
0: उहिले म्यारी मी
1: सपना, आफ्नो औकात त देख्नुपर्छ। तिमी त मेरो खुट्टामा राखे पनि सुहाउँदैनौ।

मैले धेरै चोटि लडे, लडेर पनि आफूलाई उठाएको छु, सकिएको जीवनमा आशा छुटाएको छु। अध्ययन पछिको जीवनमा दियो बल्दैछ, दुःख पछि मेरो यहाँ दिन रात ढल्दैछ, दिन रात।

0: पाखरीबास एफएम समय सूचना यो पाखरीबास एफएम को समय हो अहिले बिहानको 11 बजे
1: भोलि बिहानको गाडीमा बहिनी घुम्न आउनेले केही दिनको लागि त्यहाँ तपाईँको सालीलाई फेरि जिस्काउने होइन नि

0: गयो भनेको त यता पो रहेछ।
1: अब त सायद सायद आउँदैन र गाउँमा उहाँ राजु लामा र आशिष महरको कार्यक्रम हुँदैछ अरे, उतै बस्ने र
0: साली साली पुर्नु पर्दैन, आउनुहुन्न घर छुटाउनु।
2: अब म पनि एउटा गीत गाउनु पर्ला जस्तो भाइ।
3: भाइ म पनि गायक बन्छु अब।
2: ल अब दाजुभाइ सँगै गाउनुपर्छ
3: पक्का।
2: ल अहिले चाहिँ घरिन्छ।

0: सन्धिहरू सैलुङको त हुनुहुन्न, के कस्तो कामले पाल्नुभयो हाम्रो गाउँ?
1: यो साथीले कसैलाई बाचा गरेको थियो, हो त्यही बाचा पूरा गर्न हिँडेको।
0: कुरा सुन्दा त माया पिरथी जस्तो छ, के कसो
1: लौ के भयो गाडीलाई फेरि?
2: के भएछ हजुर गाडी? यो
3: पम्पको पाइपै फुटेछ सर, गाडी त अब अगाडि नबढ्यो भयो त।
2: ए हो है, ल अब ठिकै छ, जाउँ न त है। ल धन्यवाद है त हजुर।
0: अब यो बाटोमा सम्धिको माया पिरतीको कथा सुन्दै जाउँ न त।
4: सुन्ने नै हो त मेरो माया पिरतीको कथा, यसरी सुन्छ है साथी हो।
1: सुन्नुहोस् त, गिदुर्जा लामा घर जाने बाटो कता होला? अनि आफ्नो नाम त थाहा होला नि
5: कान्छी?
2: हजुर कान्छी, फेरि भेटौँ हजुर। नाम थाहा पायो?

0: के हो सम्झी?
1: हजुर,
0: मायालुको गहिरो सोचाइमा छ जस्तो छ नि।
1: यस्तै हो नि हजुर।
0: जाउँ सम्झी।
1: हुन्छ, लागौँ त हजुर।
0: ल सम्झी, माया पीडितको बाँकी कहानी सुनिदिउँ न त।

0: कान्छी कान्छी हेर न, बाटोमा गाडी बिग्रेर हिँड्दै आउनु पर्यो। तिमी सन्चै छौ नि?
1: ल म आए
0: कान्छी, आऊ है।

0: माया त छिट्टै मारिन्छ नि कान्छी।
1: दुई वर्ष त कुरे तपाईँलाई, तर घरको बाध्यताले त्योभन्दा बेसी कुर्न सकिनँ।

哦，再来一遍嘞，上来，上来，上来，上来，上来，上来，上来，上来。

0: What?
1: Sir,
0: Jana, very well. Sunny, will you catch up?

0: पार्टीबास एफएम समय सूचक यो पार्टीबास एफएम को समय हो अहिले मध्याह्न 12 बजे
1: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पार्टीबास खादरी तीन धरथुमका संख्या सभा

चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संकुवा सभा।

0: आलोचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाथीबाज खादबारी तीन धरेथुमका संखुवा सभा
1: पाथीबाज एफएम समय सूचक यो पाथीबाज एफएम को समय हो अहिले दिउँसो एक बजे
2: म्यूजिक नेपाल मूवी

0: कहिले हो यसको चाँदो बाजु मिलाउन बिहेको
1: दाई अब त महादेव कसले देला पर बिहे गर्न विनाशी नगर है कर
2: आफै त सानो भाइ दुधको दाँत झरेको छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
0: नगर्ने त बिहे
2: नगर्ने

अरुण उपत्यका भित्रको एउटा अलग्गै पहिचान आर्थिक समृद्धि र समाज रूपान्तरणको आवाज पाखीवास र त्यसको पहिचान स्वरूप सञ्चालन गरिएको पाखीवास एफएम 104 मेगाहर्ज।

0: स्मार्ट मान्छे स्मार्ट तरिका पर्व बैंकको मोबाइल
1: शुभम असली ओपीसी सिमेन्ट सिन्स 2003 डिश होम फाइबर नेट एक सही कनेक्शन
0: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दियो जस्तो
2: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
3: बेरोजगारीलाई हराउ देशलाई जिताउ
4: रोइ बैंक खुशी बाणी वर्ष खुशी
5: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
6: ल बाबु हजुरकै हाड भरोसामा फुलमाया आँखी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिलो हुन्न भन्छन् भर्खरकी फुल जस्तै छ फुलमाया बाटो बिराउले दिशा देखाउन है बाबु धर्मै लाग्ला
7: हुन्छ हुन्छ पिरमा गर्नु म छु
8: दाई यहाँ बस्नुहुन्छ र
7: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले सालसँग कुरा गरिसकेको छु मान्छे राम्ररी छ भन्दै छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा खोज्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछु 5-7 दिनमा सबै सेटल हुन्छ
8: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त है दाई
7: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ पिर नगर म छु

0: Suyogvir.
1: Suyogvir.
0: Josephar, by the way, I'm Dev.
1: Director.
0: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु.
1: अनि डिनर चाहिँ गर्नुहुन्न.
2: Lights. Camera.

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी छि, कतिन्जेलो यो दलदलमा गालामा रस सन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने?
1: यस्तो मान्छे कस्तो मान्छे दाई? के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र? फरक छ र? यता हेर्नुहोस्, फरक छ र दाई? तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा परे, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो, परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौला, नाम कमाउला, दाम कमाउला, घर परिवार हेरौँला, बहिनीहरू पढाउला भनेर आएकी होइन? तपाईँहरूले होइन मलाई बाध्यतामा पुर्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने? हाप लाग्ला
1: कहाँ लेखेको छ र दाई? इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको चाहिँ इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैले लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नु भयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा?
0: राजनीतिमा?

पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले दिउँसो 3 बज्यो।

0: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम बाख्रीबास 104 मेगाहर्ज खादबारी 3 शङ्खसभा।
1: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम बाख्रीबास खादबारी 3 धरेपुमका शङ्खसभा।
2: बाख्रीबास एफएम समय सूचक यो बाख्रीबास एफएम को समय हो अहिले दिउँसो 3 बज्यो
3: र थारी किस्मतमा गुलामी लिखेड भयो
4: रानी गुलाम नै राज्य नै मिल्नु पर्यो।

some